सच्चे लाल नु जोर कर सकते। कीर्तन दे सोने लाल नु भाई गुरसिख परख दे तुसी परख रहे हो आकर ताई जुड़े बैठे हो, पर मर्दानिया जिथे इस चीज की परख नहीं है उथे नहीं रहना चाहिए। महाराज मसा मसा एक चंगा स्टेशन आया सी ते तुसी उपराम ही हो गए ना मर्दाने इथे नहीं रहना। बाबा फिर तुसी जाना है ता जाओ, मैं तो नहीं जावांगा खुशरी वाले। मर्दाने बचन मन महाराज फिर मन लवांगा चंगा तेज लाई हजूर तुर पे मर्दाना पदार्था दे लालच आके गुरु तू गुरु नु जवाब देके इथे रहन लग गए। हजूर तुरे कहन लगा महाराज अनवाकुर जगह है आप अगे है तुसी ले आंदा है उस दिन रह के जिथे कहोगे मैं आ जावांगा हुण इतनी कृपा तो करो भी दो चार टके तो रोज मिलन आखो श्री वाहे। हजूर कहन लगे मरवानी चंगा ते सी साढ़े नाल ही चलता है पर तेरी मर्जी है पदार्था दे लाल पिछे रहन लगा है जगह चंगी नहीं है अगे तेरी मर्जी। महाराज तुसी चलो मैं आ जावांगा आखो श्री वाहे। चंगा मरदाने टके तो तेन मिल जाएंगे कीर्तन जो कर लाला। हजूर चले गए ये मरदाना शहर च आ गया गुरु के बचन द्वारा चार पांच टके रोज मिल जाते हैं फिर कदे जलेबियां कदे मालपूड़े कदे बदाम कदे घ्यो ही छक लेंदा या खुश दिल थोड़े समय के अंदर ही मरदाना मोटा था दर खुराक भी चंगी मिल गई। एक दिन अचानक ही प्यारी सात संगत किसी का मकान डिग पिया मकान के हेठां एक आदमी आके मर गया। जिन्हों का आदमी मरिया सी उन्होंने जाके बादशाह को फरियाद की बादशाह सलामत साडा आदमी मर गया भी किस तरह मरिया है फला सिर के मकान के हेठां आके मरिया वह मकान डिग पे। बादशाह ने कहा फिर जिसका वह मकान है उन्होंने फांसी चाड़ दे वाखो श्री वाह इस हथकड़ियां लग गई पेश किया। उसने किया भी की गल है मैनू फांसी क्यों चाड़ दे। बादशाह ने कहा इस वास्ते तेरा मकान गिर गया है वो मकान गिर गया है आदमी आते मर गया इस वास्ते हेठ जरा चाचा से कह लगा बादशाह सलामत ये मेरा कसूर थोड़ा ये तो कारीगरां का कसूर है जिन्होंने मकान कमजोर बनाए लेबर तो मैं पूरी दिती है उन्होंने मेहनत तो पूरी दिती है ये मेरा कसूर नहीं। बादशाह ने कहा ठीक इस वास्ते जिन्होंने मकान बनाया ना कारीगर ने उन्होंने फांसी चढ़ इसलिए उन्होंने पकड़ लिया। वह कह लगे बादशाह सलामत साडा कसूर नहीं ये तो मजदूर का कसूर है जिन्होंने मसाला टाइम नाल नहीं पहुंचाया सीमेंट इटा धारा इस वास्ते मकान कमजोर रह गया डिग पिया बंदा हेठा के मर गया। बादशाह ने कहा चंगा फिर मजदूर फांसी चढ़ दे। जिसने मजदूर पेश किया आकड़ियां लगी हैं ये कह लगे बादशाह सलामत एक साड़ी अरदास कहो भाई कोई फरियाद है तो कर लो। कह लगे साडा कसूर नहीं क्यों भाई मकान डिगी है तुसी मसाला नहीं टाइम नाल पहुंचाया बंदा मर गया। कह लगे साडा कसूर नहीं जिथों असी मसाला चुके सीमेंट वगैरा तगारी च रख के सिर ते आउंदे सां रस्ते विच एक वेसवा मुजरा पे करदी सी गाउण वाली ते असी उथे खड़ो जांदे सी इस वास्ते मसाला लेट पहुंचा सी मकान कमजोर रह गया डिग पिया बंदा मर गया साडा कसूर नहीं। बादशाह ने कहा ठीक है भी ये सच्चे है ना फिर वेसवा नूं फांसी चढ़ वाखो श्री वाहे। इसलिए उन्हूं बुलाया आकड़ियां ला लिया बिचारी नूं पेश किया तेरे क्या मेरा की कसूर है सारी विथ्या दसी इसने अगे कोई जवाब नहीं सी आखो श्री वाहे एदा कोई जवाब नहीं सी। पर जिसले फांसी वाला रस्सा एदे गल च पाण लगे एदी गर्दन सी जरा पतली ते ओ गण सी जरा खुली आखो श्री वाहे ओ एदे गल विच ना आवे। जलादा ने कहा बादशाह सलामत एदे गल च रस्सा नहीं आउंदा। बादशाह कहण लगा जेदे गल च आउंदा उहनूं फांसी चाड़ो आखो श्री वाहे। ए हुकम दी तमील करन वास्ते जेदे बादशाह दे पुलिस दे बंदे सन ओ तुर पए वी ओ जिहा मोटा ताज़ा किधरों लभे। प्यारी सात संगत पुलिस के बंदे जा रहे सन ते अगे मरदाना हलवाई की दुकान से बैठा होया मिठाई पिया खांदा सी जाके पुलिस वाले ने कहा भी तू कौन है। मरदाने ने कहा रब का बंदा फिर रब के बंदी की लोड़ है सन पकड़ लिया। कहन लगा मरदाना किधर ले चलो कीर्तन कराने आखो श्री वाह अगे तो कोई मिलिया नहीं प्रेमी अज तुहानू किधरों प्यार जाग पिया। कहन लगे आ तेन दस दें
بادشاہ دے سامنے پیش کیتا تیاری سات سنگتے جس لیے مردانے دے گل چ رسا پایا خاصی والا وہ فٹ ہو گیا خوش رہی ہوئے مردانہ رو پیا کہنے لگا مینو کیوں مار دے ہو بادشاہ نے کیا اس واسطے تینو پھانسی چاڑ دیا تیرے گل چ رسا فٹ آ گیا خوش رہی ہوئے میرا کوئی قصور نہیں بادشاہ نے کیا انہیں گلوں اتنے کوئی نہیں جانا جس لیے مردانہ پھانسی چڑھ لگا اس ویلے تیاری ساتھ نے تو مردانے نے میرا دھن گرو نانک چیتے آیا دکھ ویلے سانو بھی دکھ ویلے رب چیتے آؤں سانو بھی دکھ ویلے رب چیتے آؤں جی گھر ٹھیک ٹھاک ہے تو گرودوارے جان کی لوڑ ہی نہیں جی پتر بیمار ہو گیا دوائیاں کرتے ہیں جی ڈاکٹر نے جواب نہیں دیتا ہے تو گرودوارے آ کے کہنے بھائی صاحب نے بھائی صاحب کرو ارداس آپ کو تری رات نے اگے کدی نہیں ویکیا گرودوارے جی ٹائم ہی نہیں مل رہا اب مل گیا ٹائم جی پہلے ہی آؤں رہتا تو لا علاج کیوں ہوتا پتر تیرا دکھ ملے گا کیوں حضور بانی کہتے ہیں دکھ تدے جا وسر جائے اندھیرا کیوں ہو جاتا ہے دیوا بجھ جاتا ہے لائٹ آف کر دو اندھیرا ہی اندھیرا جگا دو چان اسی طرح بھائی جی نہ تو دیوا نہیں جگایا تو دکھا دے ہلے تو آ ہی جان گے اس ویلے آ کے ارداسیں کرانے شلنگ پیٹا کرنے گراہ پرساد کے دیگا بھی کرانے جو کچھ بھائی صاحب کہہ دو نترے بھی کرنے لگ جاتے تھی حضور کہتے نا دکھ دارو دکھا جراب میں کیسے کر رہے ہیں پر تلسی جی نے بڑا سندر لکھا دکھ میں سمرن سب کہے اس جگت کا یہ وہار بن گیا دکھ میں سمرن سب کرے سکھ میں کرے نہ کوئے سکھ میں سمرن جو کرے دکھ کا ہے کوئے دکھ کی آ جائے گا یہ پہلا دیوا جگ رہا ہے ہنیرا کی بھی آ جائے گا بابا جی بچن کرتے سن جی دکھان کا کوئی ایسا چمتکار آ بھی گیا ہے تو مالک کی مہر کا صدقہ سولی بھی سول بن جائے گا سولی بھی سول بن جائے تو مردانے میں دکھ ویلے پھر گرو نانک دیو پہ آیا او میرے سدگر سچے پاتشاہ میرے اتنے کرپا کرو مینو چھڑاؤ ادور متی بیٹھے سن نیتر کھولے پالیا جی سچے پاتشاہ مردانہ یاد پیا کرتا ہے سچے پاتشاہ کتنے ہے ادور مسکرا پہ کہنے لگے بالیا گالو جی پھانسی کا رسا پیا ہوا خوش ہوئی ہوا بھائی بالے نے کیا مارا مرن دو مردانے نو آپ خوش ہوئی ہوا کدے کہنا روٹی چاہیے کدے کہنا پانی چاہیے ایویں دکھی دینا رہتا پر دیالو گرو جی مٹھ بولنا جی ہر سجن سامی مورا ہاں سنبھل تھکی جی وہ کدے نہ بولے کوڑا کوڑا بول نہ جانے پورن بھگوان نے اوگن کو یہ پورے گرو کی وڈیائی ہے حضور کہن لگے والے آ مر جانے نو مردانہ بنایا ہے چلو جی رکھیا کر حضور آئے مردانی کی گل سے جس نے پھانسی کا رستہ کٹیا بادشاہ نے کیتے درشن یہ کون آ گئے ہیں درشن کر دیا بادشاہ جڑا سی یہ من موہ ہو گیا تھی کون ہو مردانی نے کیا کون کی پوچھتا ہے آپ نرنکار گرو نانک ہے جوں جو گرو نانک کا نام لیا بادشاہ کے من شانتی آ گئی حضور کہنے لگے ترچھی نگاہ تکیا ہو راجن ہو بادشاہ بے دوسیاں مارنا پاپ ہے آخر یہ بدلا دینا پڑے سچ کا نیا کر تپ کر کے تینو راج ملیا ہے راج کرے کے پاپ کرتا ہے یاد رکھ انکائے راتڑیا واٹ دہیلی رام پاپ کماؤں دیا تیرا کوئی نہ گرو دا اپدیش سن کے بادشاہ چرنا تے ڈہ پیا حضور نے سیدھے رستے پایا بادشاہ سکھ بن گیا حضور کہنے لگے سوا سوا جپیا کر سیوا بانی پڑیا کر سچ کا نیا کریا کر